नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेव को 213.7 मीटर तदनुसार 1404 किलोहर्ज में हामी आकाशवाणी को गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंगा को 103 मेगाहर्ज अनि मोबाइल एप न्यूजन एआईआर मा पनि सुनिरहनु भएको छ। विक्रम सम्मत 2083 साल साउन 1 गते, ईस्वी सम्मत 2026 जुलाई महीना को 17 तारीक आज हो शुक्रबार। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:33 भइसकेको छ। आकाशवाणी गान्तोकका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै शुरू गर्दैछौ आजको हाम्रो प्रसारण सेवा मंगल ध्वनिबाट।

राष्ट्रपिता महात्मा गान्धी भन्नुहुन्छ, व्यक्तिको पहिचान उसको चरित्रमा हुन्छ, उसको पहिरनमा होइन। हजुर श्रोता, यसै भनाइका साथमा शुरू गरौं कार्यक्रम भक्ति प्रभात, जसमा आज सुनाउँदैछौ साउने संक्रान्तिमाथि विशेष जानकारी पूर्णिमा शर्माबाट।

विक्रम सम्वतको पहिलो महिना वैशाख हुने हुनाले साउन महिना यस सम्वतको चौथो महिनामा पर्छ। सबै महिनाहरूका प्रथम दिन संक्रान्ति पर्ने हुनाले साउनको प्रथम दिनलाई पनि साउने संक्रान्ति भनिन्छ। पूर्वीय परम्परा मुताबिक चाडहरू दुई उद्देश्यले मनाएको बुझिन्छ, एक धार्मिक और अर्को सामाजिक। नाग पञ्चमी, ऋषि तर्पण पुर्ने, कुशे औंसी, दशैं, तिहार आदि पर्व पालन गर्नको पछि धार्मिक आदरहरू रहेका छन् भने पहिला वैशाख, असार पन्ध्र, साउने संक्रान्ति, माघे संक्रान्ति आदि चाड मनाउनमा सामाजिक तथा पारिवारिक उद्देश्यहरू रहेको हुन्छ। हुन त धार्मिक अनुष्ठानहरूका पछि पनि सामाजिक उद्देश्य लुकेको नै हुन्छन्। उदाहरणका निम्ति दशैंमा मुख्य रूपमा दुर्गा भगवतीको आराधना हुन्छ भने विशेष नेपाली समाजमा आफूभन्दा मान्यजन कहाँ टीका लाउन जाँदा हाँगिएर बसेका परिवारहरूका भेटघाट पनि हुन्छ। तीजमा केवल शिवजीको पूजा नभएर बिहे गरेर टाढा पुगेकी चेलीहरूले माइती भेट्ने अवसर पनि पाउँछन्। हाम्रो देश कृषि प्रधान अथवा कृषि सम्पदाले भरिएको देश हो। हाम्रो जीवनयापनका आधार प्रकृतिको क्रियाकलापमाथि धेरै मात्रामा आधारित छन्। आसामतिर मनाइने बिहु पर्व, दक्षिण भारतमा मनाइने ओनम पर्व, पंजाबमा मनाइने वैशाखी, सिक्किममा मनाइने टेन्डोङ लो रामफाक आदि चाडहरू प्रकृतिको मानिसमाथिको अवदानमाथि आधारित छन्। साउने संक्रान्ति वर्षा ऋतुको पहिलो दिन, अब मानिसले ग्रीष्मको भदभद पोल्ने उत्तापबाट छुटकारा पाउने भए भन्ने विचारले उनीहरूको मन प्रफुल्लित हुन्छ। साउनमा पानीका मूल फुट्छन् र असारमा रोपिएका धानका गाभाले पर्याप्त मात्रामा पानी पाएर लहलाउँदा र हरिया भएर आउँछन्। वन जंगलमा पनि च्याउ, गुर्बो आदि पलाउँछ। भुइँ घाँसहरू पलाएर गाई, भैंसी, भेडा, बाख्राले यस्ता घाँस खाएर राम्ररी पेट भर्न सक्छन् भन्ने सन्देश बोकेर आउँछ साउने संक्रान्ति। असार महिनाभरि खेत रोपाईमा व्यस्त भएका रोपाहार र हल गोरूले पनि खेत रोप्ने काम सकेका हुनाले आराम गर्ने र साउने संक्रान्तिको चाड हर्षोल्लाससित मनाउने समय। शास्त्र अनुसार कण्डारक नाउँको एक निशाचारले मानिसहरूका शरीरमा लुतो खन्याएर तम्मासै मचाएर नाना प्रकारका चर्म रोग लगाइदिएको थियो। लुतो अथवा चर्म रोग नलागोस् भनेर साउने संक्रान्तिका बेलुका मानिसहरूले बढेको अगुल्टो फ्याँक्दै कण्डारकले अब उसो ढिम्किन नपाओस् भन्ने आशय राखेर लखेर्छन्। यसै दिन आफ्ना खेतबारीमा पलाइएका अन्न, फल, फूल आफू खान अगाडि प्रथम आफ्ना इष्टदेवलाई चढाउने चलन छ। दाल, मास आदि भिजाएर उमारेर पकाएको व्यञ्जन खाने चलन पनि छ। समयको प्रवाह सँगसँगै विशेष हाम्रो पहाड़ी भेकमा आर्य तथा मंगोल जातिका मानिसहरू एकाअर्कासित मिलेर वा मिसिएर बस्न थाले। कतिपय क्षेत्रमा यिनीहरू माझ धार्मिक तथा पारम्परिक चलनको पनि आदान प्रदान बढेर गयो। यसो हुनाले आमिष भोजन चल्ने घरहरूमा मासु, मंस आदि खाएर साउने संक्रान्ति मनाइने चलन छ। अर्कोपट्टि निरामिष खाने घरमा खीर कुराउने, ढकने आदि खाएर यो चाड मनाउने गर्छन्। घर घरमा उल्लासमय वातावरण सिर्जिन्छ। यस महिनामा झमझम पानी, बादलका टुक्रा आदिले मानव हृदयलाई एक प्रकारको रोमाञ्चक बनाउँछ। ऋग्वेद तथा अथर्व वेदमा पनि सावनको मानव हृदयमा प्रेम भावना जगाउने प्रवृत्तिको प्रसंग उठाएका छन्। भनिन्छ देव दानव माझको समुद्र मन्थन पनि यसै महिनामा नै भएको थियो। यस समुद्र मन्थनमा निस्केका अमृतका भाग दानवहरूले लिए अनि त्यसै मन्थनबाट निस्केको विषले त देवलोक नै शून्य हुने हुनाले यहाँबाट निस्केको विष शिवजीले आफ्नो घाँटीसम्म पिएर त्यही राख्छन्। त्यसैले शिवजी

शरीरलाई नीलकण्ठ पनि भनिएको हो। विषका प्रभावले शिवजीका शरीरमा भीषण उत्ताप सृष्टि हुन्छ। त्यस उत्तापलाई शीतल प्रदान गर्न शिवलिङ्गमा श्रावण महिना पूर्णिमासम्म जल चढाइन्छ। शिवजीकै तान्त्रिक पक्षका साधक धामी झाँक्री बिजुवा आदिहरूले पनि श्रावण महिनामा नै गुरु पूजा गर्ने गर्छन्। शिव भक्त श्रद्धालुहरू श्रावण महिनामा देशको एक भागदेखि अर्को भागसम्म जल चढाउन जान्छन्। यस कार्यमा कुनै जाति भाव सानो ठूलो छुट्याइँदैन। सबै भक्तहरू एकै प्रकारका आध्यात्मिक भावनाले लिप्त हुँदै जल बोकेर हिँड्छन्। यसद्वारा देशको एक कुनाको व्यक्तिसँग अर्को कुनाको व्यक्तिमाझ भेट मैत्री भाव हुन जान्छ। निष्कर्षमा यही भन्न सकिन्छ कि यो साउने संक्रान्ति पर्वले मानव जगतमा ऐक्य भावनाको सृष्टि गर्नमा अहम भूमिका खेल्छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम भक्ति प्रभात अन्तर्गत साउने संक्रान्तिमाथि विशेष जानकारी पूर्णिमा शर्माबाट। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छन्। श्रोता अब सुनौ रामभजन कलाकार अनुराधा पौडवालको स्वरमा।

गान्धीजीका हरेक क्षणहरू सबैको निम्ति उदाहरण बन्न सक्दछन्। उनको सम्पूर्ण जीवन संसारका मानिसहरूको निम्ति प्रेरणाको खानी भएर रहेको छ। एउटा अत्यन्तै लजालु, मन्द बुद्धि र सबैभन्दा कातर अनि डरपोक व्यक्ति, पछि गएर सबैभन्दा निडर, सफल र शक्ति सम्पन्न हुन सक्ने व्यक्तिमा उनी बेजोड व्यक्ति हुन्। उनको जीवन चुनौती नै चुनौतीले पूर्ण थियो। सायद उनी मात्र यस्ता व्यक्ति होलान् जसका यति धेरै चुनौती भएर पनि सबै चुनौतीको सामना गरेर समाधान पनि गर्न सकेका थिए। आफ्नो कातर र डरपोक स्वभावलाई फ्याँक्न उनलाई सबैभन्दा कठिन र लामो समय लागेको थियो। त्यस्ता केही उदाहरण यहाँ पेश गर्नु उचित नै हुनेछ। सायद उनी कोहीसँग बोल्नै सक्दैन थिए। सानो कुरा भन्नुपर्दा पनि लाज र डरले थरथर काँप्दथे। मुखबाट बोलिनै फुट्दैनथ्यो। यस्ता उल्लेख उनले आफ्नो सत्यके प्रयोग अथवा आत्मकथा नामक पुस्तकमा बार बार उल्लेख गरेका छन्। जब उनले भावनगरको सामलदास कलेजमा प्रथम वर्षको पढ़ाई समाप्त गरेपछि उनको परिवारको शुभचिन्तक माउजी देवेको सल्लाह मुताबिक त्यो कलेज छाडेर ब्यारिस्टरी पढ़ाईको निम्ति लन्डन जाने तारतम्य मिलिसकेको थियो। त्यस समय गान्धीजीले अब म ब्यारिस्टरी पढ्न लन्डन जानेछु भन्ने एक वाक्य पनि आफ्ना शिक्षक र

अध्यापकलाई भन्न सकेका थिएनन्। जब लन्डनमा गान्धीजी भारतीय मूलकै एउटी महिला र उनकी तरुणी छोरीको घरमा बसेर पढ्दै थिए, युरोपेली सभ्यता अनुसार तरुणी तन्नेरी जहाँ कहीँ पनि स्वतन्त्रतापूर्वक घुमफिर र मनोविरोध गर्नु साधारण कुरा भएको हुँदा आमा चाहिले छोरी र गान्धीजीलाई प्राय नै घुम्न पठाउँथिन् र छोरी चाहिले पनि घुमाउन लाने गर्थिन्। तर गान्धीजीले एक शब्द पनि नबोली घुमेर त्यतिकै फर्केर आइपुग्थे। कहिले कहीँ युवतीले उनलाई वेन्टनरको एकलास सुन्दर पहाड़तिर पनि घुमाउन लान्थिन्। युवती बोल्दा बीचबीचमा घरिघरि मात्र गान्धीजीले हो अथवा होइन मात्र भन्थे। स्वदेश छोड्न अघि आफ्नी आमा अघि राखेका तीनवटा प्रतिज्ञा पनि सम्झन्थे। जबसम्म तीनवटा प्रतिज्ञा गरेनन् तबसम्म आमाले उनलाई लन्डन पठाउन राजी भएकी थिएनन्। ती तीनवटा प्रतिज्ञा थिए मासु, रक्सी र तरुणी। यी तीन चीजबाट सदैव टाढा रहनुपर्ने ती आमा छोरीलाई भन्नुपर्ने कुरा उनको मनभरि उकुस मुकुसिएका थिए। कति कोशिश गर्दा पनि भन्न नसकेर एक दिन उनले आफ्नो बाल विवाह भएको, घरमा उनकी पत्नी अनि पत्नीको काखमा एउटा सानो बालक पनि भएको कुरा चिठीमा लेखेर जनाए। यो पढेर दुवै आमा छोरी मरी मरी हाँसेका थिए अनि आमा चाहिँले भनेकी थिइन्, तिम्रो भावनाको हामी कदर गर्दछौ। लन्डनमा बस्दा गान्धीजी र त्यही टोलमा बस्ने व्यक्तिहरू मिलेर एउटा शाकाहारी सचेतना समितिको गठन गरेका थिए जसमा अधिकांश सदस्य अंग्रेजहरू थिए। डाक्टर ओल्डफिल्ड सभापति र सर एडविन अर्नाल्ड उपसभापति थिए भने गान्धीजी सचिव पदमा थिए। समितिको प्रत्येक सभामा गान्धीजीले अरूले बोलेको मात्र सुन्थे, आफू चाहिँ गुगा जस्तो भएर बस्थे। उनी कहिल्यै नबोलेका देख्दा एक दिन त डाक्टर ओल्डफिल्डले प्याचे भनिदिए, तिम्रो त बोल्नलाई मुखै खोलिँदैन, तिमी त भाले मौरी नै भयो। यहाँ भाले मौरी भन्नाले केही काम न केही कामको हुन्छ। एक दिन त साह्रै भयो भनेर उनले एक पृष्ठको लिखित भाषण तयार गरे र उनले त्यो लिखित भाषण पनि पढ्न सकेनन्। यस विषयमा गान्धीजीले आफ्नो बायोग्राफीमा लेखेका छन्, म पढ्न त उभिए तर पढ्नै सकिन, आँखाको अघि कालो छायो, सम्पूर्ण हात खुट्टा थरथर काँप्न थाले। यो देखेर त्यो मेरो भाषण मजुमदारले पढेर सुनाए, मलाई साह्रै शरम लाग्यो, बोल्ने आफ्नो असमर्थतामा म साह्रै दुखी भए। अर्को पनि उदाहरण हेरौं। जब गान्धीजी बेरिस्टरी पढाइ सकेर हिन्दुस्तान फर्कने समय भएको थियो, एक दिन उनले आफ्ना मित्रहरूलाई बोलाएर शाकाहारी भोजन गृहमा भोजनको व्यवस्था गरेका थिए। व्यवस्थापकले केही बोल्नै पर्ने चलन थियो। गान्धीजीले पढेका थिए कि वैज्ञानिक एडिसन पनि बोल्न नसक्ने व्यक्ति थिए। उनी एक दिन हाउस अफ कमन्समा बोल्नु पर्दा खिसीको पात्र हुनु परेको थियो भन्ने कुरा एउटा रोचक घटना थियो। त्यही घटनालाई विनोदपूर्ण ढंगमा भनेर साथीहरूलाई हँसाउँदै आफ्नो भाषण शुरू गर्ने विचार गरेका थिए गान्धीजीले। तर त्यो रोचक घटना नै बुझ्ने गरेर राम्रोसित भन्न सकेनन् अनि आफूले भन्न पर्ने कुरा त झन् एउटा पनि भन्न सकेनन्। र अन्तमा तपाईहरूले निमन्त्रण स्वीकार गरेर आइदिनु भएकोमा आभार व्यक्त गर्दछु मात्र भनेर रातो पिरो भएर बसेका थिए। यस विषयमा गान्धीजीले यसरी लेखेका छन्, हास्यपूर्ण गुढ अर्थ भएको भाषण गर्ने कोशिशमा म आफै हाँसोको पात्र भए। जब गान्धीजीले बम्बईमा मम्मीबाई नामक एक गरीब महिलाको मुकदमा लड्ने काम पाए, त्यो उनको जीवनको पहिलो मुकदमा थियो र त्यसको निम्ति उनले 30 रुपियाँ फीस पाएका थिए। वकालती शुरू भयो। जब गान्धीजी गवाहीलाई प्रश्न सोध्न उभ्याए, उनी आफै जोरतोडले घबराए। त्यसबेला उनको अवस्था कस्तो थियो उनको आफ्नै शब्दमा हेरौं। उनी यसरी लेख्छन्, मेरा खुट्टाहरू थरथर काँप्न थाले, टाउकोमा रिङ्गटा लाग्न थाल्यो, मलाई यस्तो लाग्यो मानौ अदालत सबै घुम्दैछ। गवाहीलाई सोध्ने प्रश्न मनमा आउनै सकेन, जज पनि हाँसे, वकिलहरूलाई मजा आयो होला, मेरा आँखाका सामुन्ने अँध्यारो छायो, अब मैले के हेरी बस्नु र। चौकीको सहारा लिएर बसे। वकिललाई मैले भने, मद्वारा यो मुकदमा हुन सक्दैन, तपाईँले यो केस पटेललाई सुम्पिनुहोस्। सो मुकदमा पटेलले 51 रुपियाँ फीसमा लडिदिएका थिए। गान्धीजीले कसैलाई अनुहार देखाउन सकेनन्, उनी त्यहाँबाट भागे। त्यसै बेला उनले दृढ निश्चय गरे कि जबसम्म पूरा हिम्मत आउँदैन तबसम्म कुनै मुकदमा लड्ने छुइन भनेर। नभन्दै उनले धेरै समयसम्म मुकदमा लडेनन् पनि, आफूलाई तयारी गर्नमा मात्र लागि बसे। यतिसम्म कि अफ्रिका गएर पनि पूर्ण हिम्मत आएपछि मात्र मुकदमा लड्न शुरू गरे। सन् 1893 देखि 1894 सम्मको एक वर्षको कठोर लगनशीलताले नै गान्धीजीमा पूर्ण आँट र भरोसा प्राप्त भएको थियो। गान्धीजी लेख्छन्, प्रिटोरियामा मलाई जुन एक वर्षको समय मिल्यो त्यो मेरो जीवनको अमूल्य वर्ष थियो। मैले सार्वजनिक काम गर्ने आफ्नो शक्तिको अन्दाजा गर्न सके। धार्मिक भावना आफै आफ तीव्र हुन थाल्यो। साँचो वकालत त मैले त्यही सिकेँ।
त्यही मलाई यो विश्वास भयो कि वकिलको नातामा म नालायक छुइन। त्यही वकिल बन्ने चाबी मेरो हातमा पर्यो। जब गान्धीजी सशक्त बन्छन् उनी साँच्ची नै तेजस्वी हुन्छन्। पहिलेका कमजोरीहरूबाट उनले धेरै कुरा सिकेका थिए। उनी भन्छन्, पहिलेको लजालु भावले म दुखी त हुन्थे तर त्यसले मलाई नोक्सान गरेन, बरु आज देख्दैछु त्यसले मलाई फाइदा नै गरेछ। एउटा ठूलो फाइदा यो भयो कि मैले शब्दको मितव्यय कम्ती बोल्न सिकेँ।

0: आफ्नो विचारलाई काबुमा राख्न सिके। म आफूले आफैलाई यो प्रमाण पत्र दिन सक्छु कि मेरो मुखबाट निस्किएको र कलमबाट लेखिएको कुनै पनि कुरा नविचारिकन बोलेको र लेखिएको सायद कुनै छैन। यस विषयमा उनी अझ भन्छन्, संकटहरूदेखि बाँच्नलाई पनि मितभाषी हुनु जरूरी छ। कम्ती बोल्ने मान्छे विचार नगरी बोल्दैन, उसले प्रत्येक कुरा तौलेर मात्र बोल्छ। आरम्भमा मलाई मेरो लज्जाशीलतासँग दुःख लाग्थ्यो, तर आज त्यसको स्मरणले मलाई आनन्द लागेर आउँछ। लज्जाशीलता मेरो ढाल भएर रहेको छ, त्यसले मलाई परिपक्व बन्नमा सहयोग गरेको छ। यसरी उनी एक सफल वकिल मात्र होइन, तर एक सशक्त तेजस्वी पुरुष भएर समाजमा खडा हुन सके।
1: पति पावन सीताराम।

सीताराम भजतु गा।

सुनाउँदथ्यौ। कार्यक्रम गान्धी कथा अन्तर्गत महात्मा गान्धी र हाम्रो समय विषयमाथि एक चिन्तन विजय कुमार सुब्बाबाट। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुनौ भजन कलाकार भक्तराज आचार्यको स्वरमा।

श्रोताले यो भजन सुन्दै हुनुहुन्थ्यो कलाकार भक्तराज आचार्यको स्वरमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आज साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम, जसको विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल। र यस विषयमाथि श्रोताहरूको कुनै जिज्ञासा वा प्रश्न भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 7:25 हुने लागेको छ। अबको केही क्षणमा हामी यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

0: नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणा, चण्डीगढ़ र पंजाबको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीले हरियाणाको जिन्द रेलवे स्टेशनमा जिन्द र सोनीपतको बीच हाइड्रोजनबाट चल्ने पहिलो रेललाई हरियो झण्डा देखाउनुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि तीन दिवसीय पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। संसदको मनसून सत्र यसै महिनाको 20 तारीकदेखि शुरू हुनेछ। नेशनल परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 पुनः परीक्षाको नतिजा घोषणा गरेको छ अनि इंग्ल्याण्डले दोस्रो एक दिवसीय म्याचमा भारतलाई 4 विकेटले पराजित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणा, चण्डीगढ़ र पंजाबको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा प्रधानमन्त्रीले हरियाणाको जिन्द रेलवे स्टेशनमा जिन्द र सोनीपतको बीच हाइड्रोजनबाट चल्ने पहिलो रेललाई हरियो झण्डा देखाउनुहुनेछ। प्रधानमन्त्रीले जिन्दको एकलव्य स्टेडियममा लगभग 14,700 करोड़ रूपियाँ लागतको विभिन्न विकास परियोजनाहरूलाई राष्ट्रलाई समर्पण गर्नुहुनेछ र शिलान्यास गर्नुहुनेछ। यस अवसरमा प्रधानमन्त्रीले एक सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पहिले हाइड्रोजन संचालित ट्रेनको शुरूआत रेलवे क्षेत्रमा स्वच्छ र दिगो यातायात अप्नाउने दिशामा एक महत्वपूर्ण कदम हो। भारतमा डिजाइन, इन्जिनियरिङ र एकीकृत गरिएको सो रेललाई स्वदेशी तकनीक प्रयोग गरी विकास गरिएको हो। यसले उन्नत रेलवे इन्जिनियरिङमा देशको बढ़दो क्षमतालाई दर्शाउँदछ। यसै नै भारत हाइड्रोजनबाट चल्ने रेलहरू संचालन गर्ने देशहरूको सूचीमा सामेल भएको छ, जसमा जर्मनी, जापान, चीन र संयुक्त राज्य अमेरिका सामेल छन्। मोदी जिन्दपछि चण्डीगढ़ प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्रीले चण्डीगढ़मा 4,700 करोड़ रूपियाँ भन्दा अधिकको विभिन्न विकास परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुहुनेछ। सो अवसरमा वहाँले जनसभालाई पनि सम्बोधन गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री पंजाबको जालन्धर जानुहुनेछ, जहाँ वहाँले 5,470 करोड़ रूपियाँ भन्दा अधिकको धेरै विकास परियोजनाहरूको शिलान्यास अनि उद्घाटन गर्नुहुनेछ।
1: आज प्रधानमंत्री नरेंद्र मोदी द्वारा जींद रेलवे स्टेशन से झंडी दिखाने के साथ ही देश की पहली हाइड्रोजन ट्रेन ट्रैक पर दौड़ना शुरू कर देगी। इसके साथ ही भारत उन चुनिंदा देशों में शामिल हो जाएगा जहां साफ और हरित तकनीक वाली हाइड्रोजन ट्रेन चलती हैं। 3,200 हॉर्स पावर के इंजन के साथ ये दुनिया की सबसे ताकतवर हाइड्रोजन ट्रेन होगी, जो 75 किलोमीटर प्रति घंटे की रफ्तार से दौड़ेगी। जींद से सोनीपत के बीच ये कुल 12 स्टेशन पर रुकेगी और लगभग 2 घंटे में अपना सफर पूरा करेगी। 10 कोच वाली ट्रेन में ऑटोमेटिक दरवाजे, आरामदायक सीटें और एयर कंडीशनिंग की सुविधा उपलब्ध है। इसका किराया आम यात्री

0: गाड़ियों पर सामान ही रखा गया है। अश्विनी कुमार शर्मा, आकाशवाणी समाचार, चंडीगढ़।
1: गृहमन्त्री अमित शाह आजदेखि तीन दिवसीय पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। यस अवधि गृहमन्त्री शाहले सीमा सुरक्षा, सुशासन, कानून व्यवस्था र विकास सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी बन्नुहुनेछ। श्री शाहले भोलि सिलीगुड़ी स्थित जुमागाज सीमा चौकीको भ्रमण गर्नुहुनेछ अनि 18 बटालियन बोर्डर पोस्टमा सीमा सुरक्षा बलका जवानहरूसित अन्तर्क्रिया गर्नुहुनेछ। गृहमन्त्री शाहले बीएसएफसँग सम्बन्धित विभिन्न विकास परियोजनाहरूको शिलान्यास अनि उद्घाटन गर्नुहुनेछ। आज पश्चिम बंगालको सीमा सम्बन्धी बैठकको अध्यक्षता पनि गर्नुहुनेछ। वहाँले राज्यमा तीन नयाँ आपराधिक कानूनको कार्यान्वयनको पनि समीक्षा गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमबाट केरलममा 6 पुननिर्मित अमृत रेलवे स्टेशनको साथमा देशभरिका 75 अन्य अमृत स्टेशनहरूको उद्घाटन गर्नुहुनेछ। केरलममा यी 6 स्टेशनहरूबाट राज्यमा रेलवेको बुनियादी ढाँचा र यात्रीहरूको सुविधामा उल्लेखनीय सुधार हुने सम्भावना छ। यी स्टेशनहरूमा तिरूवन्तपुरम खण्ड अन्तर्गत चालकुडी र अंगमाली स्टेशन अनि दक्षिणी रेलवेको पलक्कड़ खण्ड अन्तर्गत तिरूल, थालसरी, पनप्पनगढ़ी र निलुङपुर रोड स्टेशन सामेल छन्। यी उन्नत स्टेशनहरूमा आधुनिक प्लेटफर्म, सुधीर भवन, आधुनिक प्रतीक्षा कक्ष अनि यात्रीहरूको लागि उन्नत सुविधा उपलब्ध छ, जसको उद्देश्य यात्रीहरूलाई अधिक आरामदायक यात्राको अनुभव प्रदान गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कतारका अमीर शेख तमीम बिन हमाद अस्थानीसित कुराकानी गर्नुभयो र पूर्व अमीर शेख हमद बिन खलिफा अस्थानीको निधनमा गहिरो दुःख व्यक्त गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, कतारका पूर्व अमीरको चिरस्थायी विरासतले दुवै देशहरूलाई आफ्नो सामरिक साझेदारीलाई अझ बलियो बनाउन प्रेरित गरिरहनेछ। प्रधानमन्त्रीले भारतप्रति पूर्व अमीरको विशेष स्नेह, कतारमा भारतीय समुदायप्रति उहाँको आत्मीय व्यवहार अनि भारत कतार सम्बन्धलाई सुदृढ बनाउने प्रति उहाँको अटूट प्रतिबद्धताले नै उहाँको याद दिलाउनेछ भनेर भन्नुभयो। संसदको मनसून सत्र यसै महिनाको 20 तारीकदेखि शुरू हुनेछ। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा गठबन्धनका वरिष्ठ मन्त्रीहरूको बैठकमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले सदनमा आफ्नो रणनीतिलाई अन्तिम रूप दिनेछ। बैठकमा एनडीएको विधायी एजेण्डा, गठबन्धनका सहयोगीहरूबीच समन्वय र सत्रमा विपक्षीको सामना गर्ने एकीकृत रणनीतिमा ध्यान केन्द्रित हुने सम्भावना रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। दिल्ली सरकारले स्टार्टअप अनि यसको लागि नीतिगत ढाँचालाई स्वीकृति दिएको छ। यस अन्तर्गत नवाचार तथा स्वरोजगारलाई बढ़ावा दिन अघिल्लो 5 वर्षमा 400 करोड़ रूपियाँ भन्दा अधिकको धनराशि निवेश गरिनेछ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले यो नीति दिल्लीका 11 विश्वविद्यालयहरू, 13 सरकारी सहायता प्राप्त कलेज, आईटीआई अनि सरकारी पोलिटेक्निक संस्थानहरूको लागि रहेको बताउनुभयो। दिल्ली सरकारका स्कूलहरूका छात्र छात्राहरूले यी संस्थाहरूमा यस नीतिको लाभ उठाउन सक्नेछन्। सफल छात्र छात्राहरूलाई वित्तीय सहायता प्रदान गरिने दिल्लीको मुख्यमन्त्री कार्यालयबाट प्राप्त एक बयानमा बताइएको छ। नीतिको कार्यान्वयनको निगरानी गर्न राज्य एजुकेशन नीति निगरानी समिति गठन गरिनेछ। उत्तर प्रदेशमा आज माई भारत राष्ट्रिय युवा स्वयंसेवक सम्मेलन आयोजना गरिनेछ। त्यसपछि 18 अनि 19 जुलाईमा दुई दिवसीय चिन्तन शिविर आयोजना हुनेछ। यसको आयोजना युवा मामिला तथा खेलकुद मन्त्रालयले गरिरहेको छ। यस कार्यक्रमको उद्घाटन केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले गर्नुहुनेछ। यस अवसरमा युवा मामिला एवं खेलकुद राज्य मन्त्री रक्षा निखिल खड्से साथै मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहनुहुनेछ। मन्त्रालयले भनेको छ, माई भारत राष्ट्रिय युवा स्वयंसेवक सम्मेलनमा उत्तर प्रदेशका विभिन्न जिल्लाबाट 1500 भन्दा अधिक माई भारत युवा स्वयंसेवकहरूले भाग लिनेछन्। भगवान जगन्नाथको विश्व प्रसिद्ध रथयात्रा आज बिहान 9:30 बजे उड़िसाको पुरीमा पुनः शुरू हुनेछ। हिज राति अन्धारोको कारण यात्रा रोकिएको थियो। आज भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्राको रथहरू श्री गुण्डिचा मन्दिरतर्फ अघि बढ़नेछन्। रथयात्रामा सहभागी हुन लाखौं भक्तजन पुरीमा पुगेका छन्। कड़ा सुरक्षा व्यवस्था गरिएको छ र भक्तजनहरूलाई प्रशासनको निर्देशन पालना गर्न अपील गरिएको छ। गुजरातमा आतंकवाद

0: निरोधी दस्ता एटीएस राष्ट्रीय सुरक्षा एजेन्सी एनडीएले प्रतिबन्धित पाकिस्तान समर्थित आतंकवादी संगठन जैश ए मोहम्मदसित सम्बन्धित एक कथित आतंकवादी मोडुलको अनुसन्धानको क्रममा पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तहरूलाई पाटनको सिद्धपुरस्थित खडियाल गाउँबाट पक्राउ गरेको हो। एटीएसका अनुसार यस महिनाको शुरूमा पक्राउ परेका जैश ए मोहम्मदका आठ कथित सदस्यहरूको पूछताछको क्रममा यी व्यक्तिहरूको नाम अघि आएको थियो। जिल्ला अदालतले सबै अभियुक्तलाई 24 जुलाईसम्म एटीएस हिरासतमा राख्न आदेश दिएको छ। 3 जुलाईमा गुजरात एटीएसले जैश ए मोहम्मदका आठ कथित सदस्यलाई गुजरात र मध्यप्रदेशका विभिन्न भागबाट पक्राउ गरेको थियो। नेशनल परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 को पुनः परीक्षाको नतिजा घोषणा गरेको छ। 11 लाख भन्दा अधिक परीक्षार्थीहरू मेडिकल, दन्त चिकित्सा, आयुष र अन्य सम्बन्धित कार्यक्रमका लागि उत्तीर्ण भएका छन्। सबै उम्मेद्वारहरूको अंक आधिकारिक वेबसाइट neet.nta.nic.in मा उपलब्ध रहनेछ। परीक्षार्थीहरूको भर्ना र काउन्सिलिङ कार्यक्रम सहज रूपमा जारी रहोस् भनेर नतिजा समयमै घोषणा गरिएको प्राधिकरणले जनाएको छ। क्रिकेटमा इंग्ल्याण्डले दोस्रो एक दिवसीय म्याचमा भारतलाई 4 विकेटले पराजित गरेको छ। टस हारेर पहिलो ब्याटिङ गर्दै भारतीय टोलीले 44 ओभरमा 233 रन मात्र बनाउन सफल भयो। श्रेयस अय्यरले 66 अनि विराट कोहलीले 65 रन बनाएका थिए। इंग्ल्याण्डको लागि जोफ्रा आर्चर अनि गस एटकिन्सनले 3-3 विकेट लिएका थिए। साकिब महमूदलाई 2 विकेट प्राप्त भएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणा, चण्डीगढ़ र पंजाबको भ्रमण गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि 3 दिवसीय पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। संसदको मनसून सत्र यसै महिनाको 20 तारीकदेखि शुरू हुनेछ। नेशनल परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 पुनः परीक्षाको नतिजा घोषणा गरेको छ अनि इंग्ल्याण्डले दोस्रो एक दिवसीय म्याचमा भारतलाई 4 विकेटले पराजित गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रमको एक नवीनतम अंक बोकेर आज फेरि हामी उपस्थित भएका छौं। आज पर्यो 17 तारीक जुलाई। खुशबु, आज खुसी हुनुहुन्छ है?
1: हजुर हजुर।
0: आज भनेपछि सब कुरा फ्याँक्ने है?
1: हजुर हजुर, पक्का फ्याँक्ने। होइन, लाउने नि, हरियो बाईहरू पनि लाउने नि।
0: हजुर हजुर, हरियो लुगा लाउनु पर्छ भनिन्छ है?
1: हजुर हजुर।
0: र लुतो पनि फ्याँक्ने आज चाहिँ है?
1: हजुर हजुर हजुर।
0: श्रोता, आज साउने संक्रान्ति र यसै बारे हामी छोटो जानकारी राख्दै आजको हाम्रो कार्यक्रमको भनौँ प्रणाम सिक्किम कार्यक्रमको थाल्नी गर्न चाहन्छौं।
1: विक्रम सम्वतको क्यालेण्डर अनुसार साउन महिनाको 1 गतेलाई साउने संक्रान्ति भनिन्छ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले आउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिएको हो। सामान्यत सूर्यले सबै राशिलाई प्रभावित गरे तापनि सूर्यको कर्कट राशि अर्थात साउने संक्रान्तिमा र मकर राशिमा माघे संक्रान्तिमा प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिण गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ। यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ। सबैभन्दा छोटो दिनबाट उत्तरायण र लामो दिनबाट दक्षिणायन शुरू हुने कुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो। यसरी हेर्दा हाल चलन चल्तीको असार 7 गतेबाट दिन छिटो हुँदै जाने र पौष 7 गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ। साउन महिनाले नेपाली खास गरी विशेष हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ। यस दिन स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यहरूको शुरूआत पनि हुँदछ। हिन्दू धर्म अनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दू धर्म अवलम्बीहरूले साउन महिनादेखि पितृ कार्यको थालनी गर्ने प्रचलन छ। साउने संक्रान्तिको दिन असारे वर्षात हिलोबाट लाग्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन पनि छ र विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर

0: भाग्यको प्रतीक र वस्त्र पहिरिने र सावन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवजीको पूजा आराधना गर्दछन्। परम्परागत रूपमा कुरा गर्दा एक हिसाबले यो साउने संक्रान्तिको दिनबाट वर्षयामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भने मान्यता रहिआएको छ। विशेष गरी हिन्दू सम्प्रदायमा साउने संक्रान्तिको दिन नस्पाती, कागती, निम्बु, अम्बक, अनार, फलफूल आदि चढ़ाई काण्डरक राक्षसको पूजा गरेर दादलुटो खतिरा जस्ता विभिन्न रोगहरूबाट मुक्ति पाइन्छ भने साथै कुकुर डाइनो, काग भलायो, कुरिलो, सिस्नु, पानीसरो, देवीसरो, पुरेनी र गलेनी जस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिहरूको आगो बालेर ताप्ने तथा आफ्नो घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ। यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन्। महिलाहरू पनि आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको व्रत बस्ने र हातमा मेहन्दी लगाई सावनभरि हरियो चुरा लगाई पतिको सुरक्षा हुने विश्वास पनि गर्दछिन्। र आजको दिन विशेष परिवारहरू भेला भएर मिठो मसिनो बनाएर खाने प्रचलन पनि रहिआएको छ।
1: हजुर, हामीले कुरा गर्यौं साउने संक्रान्ति बारे। उसो त अब हाम्रो जुन चाहिँ सम्प्रदाय विभिन्न सम्प्रदायहरू छ उनीहरूले आफ्नै तिथि अनुसार चाहिँ यो पालन गरेको पनि हामीले देखेका छौं। कति सम्प्रदायले साउन महिना धेरै अघिदेखि उनीहरूले मनाउन थालिसकेको छ भने आज चाहिँ हामी विशेष नेपाली सम्प्रदायले चाहिँ साउने संक्रान्ति पालन गर्ने गरेको छ भने कति सम्प्रदायकोले मनाउन अलिक पछाडि मनाउने गर्छन्।

र आजको दिन थुप्रै थुप्रै दिवसहरू परेको छ, साथमा आजको दिनको विशेष महत्व त छ नै। र आजको दिनको प्रसंगमा कुरा गर्दा आजको दिनलाई इन्टरनेशनल जस्टिस डे अर्थात डे अफ इन्टरनेशनल क्रिमिनल जस्टिस अर्थात आपराधिक न्यायको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। र प्रत्येक वर्ष 17 जुलाईको दिन आपराधिक न्यायको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ। यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वमा हरेक व्यक्ति जो न्यायको समर्थक छ उनीहरूलाई एक गर्नु, पीड़ितको हक र अधिकारको रक्षा गर्नु र विश्वमा शान्ति सुरक्षा र सौहार्दलाई क्षति पुर्याउने अपराधहरूको रोकथाम गर्नु रहेको छ। आपराधिक न्यायको अन्तर्राष्ट्रिय दिवस 17 जुलाईको दिन किन मनाइन्छ भन्दा

सन् 1998 17 जुलाईको दिन रोम कानूनलाई अंगीकार या त भनौं स्वीकार गरिएको थियो र यही कानूनको आधारमा नेदरल्याण्डको द हेग स्थित इन्टरनेशनल क्रिमिनल कोर्ट अर्थात आईसीसी अर्थात अन्तर्राष्ट्रिय अपराधिक न्यायालयको स्थापना गरिएको थियो र त्यसैले प्रत्येक वर्ष यसै दिनको वर्षगाँठको अवसरमा 17 जुलाईको दिन अपराधिक न्यायको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। यसै गरी श्रोता आजको दिनलाई फिर्गन डे अर्थात प्रत्येक वर्ष 17 जुलाईको दिनलाई अन्तर्राष्ट्रिय फिर्गन दिवसको रूपमा मनाइन्छ। विशेष गरेर यो फिर्गन दिवस इजरायल देशमा मनाउने चलन छ। इजरायलमा मात्र यो फिर्गन दिवस मनाइए तापनि यस दिवस पालन गरिनु पछाडिको उद्देश्य पूरा विश्वले सिक्नुपर्नेछ। यो दिन विशेष गरेर निस्वार्थ भावले हर्ष र उत्साहको साथ सेवाभाव दर्शाउनको निम्ति वा कसैको सहायता गर्नको लागि यो दिवस मनाउने गरिन्छ। फिर्गन शब्द ज्यूस समुदायद्वारा बोलिने यिदिश शब्द फरिङ्गेनबाट बनिएको हो जसको मतलब कसैलाई निस्वार्थ भावले सहायता गरेर उसलाई खुशी दिनु हो। यो अन्तर्राष्ट्रिय फिर्गन दिवसको स्थापना 2014 मेड इन जेरुसलेम नामक एक इजरायली संस्थाद्वारा प्रारम्भ गरेको थियो। उसै गरी श्रोता आजको दिनलाई वर्ल्ड इमोजी डेको रूपमा पालन गरिन्छ। हामी सबै जोसँग पनि स्मार्ट फोन छ र सबै साथीहरूसँग विभिन्न प्रकारले सामाजिक सञ्जाल जस्तै फेसबुक व्हाट्सएपको प्रयोग गरेर च्याट गर्ने गर्छौं तब हामी विभिन्न भाव प्रकट गर्न जस्तै हाँस्दै गरेको या त भनौं दुःख भएको रिसाएको आदि अनेकौं अनुहारहरूको भाव दर्शाउन एउटा चित्रको प्रयोग गर्ने गर्छौं र त्यस चित्रको माध्यमले हामी आफ्नो मनको भाव अरूलाई व्यक्त गर्न सक्छौं। त्यसैलाई च्याटिङ र सोसियल मीडियाको शब्दमा इमोजी भनिन्छ जसलाई अंग्रेजीमा इम्प्रेशन अफ इमोशन पनि भनिन्छ भने त्यही इमोजी शब्द जापानी भाषाको दुई शब्द मिलाएर बनाइएको हो भनिन्छ जहाँ इको मतलब जापानी भाषामा चित्र हुन्छ भने मोजी शब्दले चरित्र अर्थात क्यारेक्टर या त भनौं पात्र बुझाउँछ।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं भारतको प्रसंगमा। 1489 आजको दिन निजाम शाह दिल्लीका सुल्तानको रूपमा विभूषित भएका थिए। 1974 आजको दिन जेपी नरेनको अगुवाईमा गठित अपोजिशन दलले बिहार एसेम्ब्ली भंग गर्ने मांग गरेका थिए। 1996 आजको दिन एम करूणानिधि तत्कालीन तामिलनाडुका मुख्यमन्त्रीले राज्य विधानसभामा राज्यको राजधानीको नाम मद्रासदेखि चेन्नई भएको घोषणा गरेका थिए। 1943
1: परमवीर चक्रले सम्मानित व्यक्ति फ्लाइङ अफिसर निर्मलजीत सिंह सेखौनको जन्म आजकै दिन भएको हो। उनलाई यो सम्मान मरणोपरान्त प्रदान गरिएको हो। भारतीय वायुसेनाबाट परमवीर चक्रको एकमात्र विजेता फ्लाइङ अफिसर निर्मलजीत सिंह सेखौनले 1971 पाकिस्तान विरूद्ध लड्दै गर्दा युद्धमा नै वीरगति प्राप्त गरेका थिए, जसमा भारतले जीत प्राप्त गरेको थियो भने पाकिस्तानको एक पूर्वी भाग बंगलादेशको नामले स्वतन्त्र राष्ट्र बन्न गएको हो। यस समय निर्मलजीत सिंह श्रीनगर वायुसेनाको हवाई अड्डामा तैनात थिए र नेट हवाई जहाजहरूमा आफ्नो जादुमय कारनामाको निम्ति उनलाई उस्ताद मान्दथे। 1959 भारतीय अभिनेत्री जरीना वाहिबको जन्म भएको हो। उनले चित्तचोर र गोपालकृष्ण जस्ता

0: 1970 को फिल्महरूमा काम गरेकी छिन् भने मलयालम फिल्महरूमा पनि उनले अभिनय गरेकी छिन्।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट र कार्यक्रममा अहिले हामी कुरा गर्दैछौ जन्मको। हजुर, आजको दिन थुप्रै महान व्यक्तिहरूको जन्म भएको छ र ती मध्ये अब कुरा गरौं नेपाली साहित्यको सन्दर्भमा, किनभने आजकै दिन नेपाली साहित्यका एक मूर्धन्य साहित्यकारको जन्मदिन परेको छ।
0: हजुर, उनी हुन् कृष्ण धारावासी। अंग्रेजी महिना जुलाईको 17 तारीक 1960 उनको जन्म पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो। उनको खास नाम कृष्ण प्रसाद भट्टराई हो, तर साहित्यमा भने उनले कृष्ण धारावासी नामले लेख्ने गरेका छन्। धारावासीका पिताको नाम टीकाराम र माताको नाम अम्बिका हो। उनका घरमा चार दिदी बहिनी र दुई दाजुभाइ जन्मे। उनी जेठा छोरा हुन्। उनका बुबा ज्योतिष र अमरपुरको धुले स्कूलको शिक्षक थिए। बुबा अपाङ्ग थिए, उनका कुर्कुच्चा टेकिन्नथे। उनी बुबासँग त्यही स्कूल जान्थे। अमरपुर गाउँमा तामाङको ठूलै बस्ती थियो। बेलुका बुबाले घरमा पढाउँथे, उनी उत्तिको पढ्न मन गर्दैनथे। उनका बुबाले हजुरबासँग एक दिन अंश मागेका थिए। त्यसबेला सरकारले जग्गाका लागि कागज दिँदैनथ्यो। हजुरबाले पाखा गरेर कमाई खानु भने, तर पाखामा धान हुँदैनथ्यो, कोदो मकै फापर हुन्थ्यो, धानको भात खान मुस्किल थियो। धान भनेको रहरको अन्न मानिन्थ्यो, कोदोलाई अपवित्र मानिन्थ्यो। विक्रम सम्वत 2024 सालमा भट्टराई परिवार मधेसतिर झरेका हुन्। हिँड्नु अघि अरूहरूको ऋण तिर्न घरमा भएका खरकुडा गाग्रा भाँडा आदिहरू उनीहरूलाई दिएका थिए। उनी 8 वर्षको भएपछि शनिश्चरेको प्राथमिक स्कूल पढ्न थाले। उनी कक्षा 3 पढ्दा उनका नयाँ साथी आए। उनी राम्रा र गोरा थिए, राम्रा किताब पढ्दथे। उनकै संगतले गर्दा कृष्ण पढ्न र लेख्न थाले। विक्रम सम्वत 2023 सालमा उनका पिताजी बितेर गए। त्यसपछि उनीहरूको घर पनि जल्यो। परिवारका सबै बाँच्न सके जेठा सखाब भयो। उनले सञ्जीवलाई चिठी लेखेर पठाए। सञ्जीवका पिता डाक्टर शंकर उप्रेतीले 500 रूपियाँ दिएका थिए, जसबाट भट्टराईले परिवारको निम्ति सबै थोक किन्न भ्याएका थिए। कृष्णले विक्रम सम्वत 2034 सालमा एसएलसी दिए, दोस्रो श्रेणीमा पास गरेका थिए भने उनले स्नातकसम्मको शिक्षा हासिल गरेका छन्। अब उनीद्वारा लिखित कृतिहरूको कुरा गर्न पर्दा, उनको पहिलो रचना विक्रम सम्वत 2023 सालमा सूर्योदय साप्ताहिकमा कविता प्रकाशन भएको थियो। उनका पुस्तकहरूबारे कुरा गर्दा, बालक हराएको सूचना निबन्ध संग्रह, विश्वेश्वर प्रसाद कोइरालाका उपन्यासहरू समालोचना, उन्मुक्तिका आवाजहरू कविता संग्रह, लीला लेखन, नारीभित्र त्यस्ता के छ हजुर, शरणार्थी, आधा बाटो, झोला, पाठक अदालतमा मुद्दा, मिसिल, आधी नआउने घर, राधा, तेस्रो आयाम र बैरागी काइला, तपाई, पाण्डुलिपि, टुडाल, आमा, गेस्टापो इत्यादिलाई हामी सम्झन सक्छौ भने, उनका दुई कृतिहरू झोला अनि राधालाई चलचित्रको रूपमा पनि उतारिसकेको छ। उनलाई विक्रम सम्वत 2062 सालमा राधा उपन्यासका लागि मदन पुरस्कारले सम्मानित जनाएको थियो भने, मानन्द पुरस्कार तथा राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार आदि सम्मानहरूले पनि उनी सम्मानित भइसकेका छन्। आज उनै प्रतिभाशाली साहित्यकार कृष्ण धारावासीको जन्मदिनमा धेरै धेरै शुभकामना दिन चाहन्छौ। 1930 आजकै दिन जन्मेका हुन् भारतीय हिन्दी फिल्मका लेखक तथा निर्देशक सचिन भौमिक। उनले 94 भन्दा बढ़ी फिल्महरूको पटकथालाई लेखेका छन् भने, उनी सिनेमामा आधारित बंगाली म्यागजिन उल्तोरतलाई पनि नियमित रूपमा आफ्नो योगदान पुर्याइरहेका थिए। उनले पटकथा लेखनमा आफ्नो करियरको शुरूआत 1958 प्रदर्शित मोहन सेगलको फिल्म लाजवन्तीबाट शुरू गरेका हुन्। उनले 60 दशकमा थुप्रै हिट फिल्महरू दिएका छन्, जस्तै राष्ट्रिय फिल्म पुरस्कार जित्न सफल अनुराधा, आए मिलन की बेला, आए दिन बहार के, आया सावन झुमके इत्यादि छन् भने, यसपछि कर्ज अन्दर बहार, करण अर्जुन, कोइला, कोही मिल गया र क्रिस इत्यादि पनि उनले नै लेखेका हुन्। ताजा सचिन भौमिकको जन्मदिन र हामी उनलाई सम्झना गर्न चाहन्छौ।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं विश्वमा आजको दिन घटेका केही घटनाहरू बारे। 1861 आजको दिन यूएस कंग्रेसले कागजको नोट औ पेपर मनीको लागि स्वीकृति प्रदान गरेका थिए। 1933 आजको दिनदेखि लिथुनियन रिसर्च एयरक्राफ्ट लिथुनिकाले सफलतापूर्वक एटलान्टिक ओसन पार गरेर युरोप पुगेपछि त्यो रिसर्च एयरक्राफ्ट रहस्यमय ढंगमा दुर्घटनाग्रस्त भएको थियो।
0: 1850 हावर्ड वेदशालाले ताराहरूको पहिलो फोटोग्राफ लिएका थिए भने, 1893 इंग्ल्याण्डको अथर सिप्सबर्ग टेस्ट क्रिकेटमा 1000 रन बनाउने पहिलो क्रिकेटर बनेका थिए। 1912 अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स महासंघको स्वीडेनमा स्थापना भएको थियो।

0: 1958 मा आजको दिन किङ हसन आफैले इराकी फेडरेशन जोर्डनको मुखियाको रूपमा घोषित गरेका थिए। 1964 नेल्सन मण्डेलालाई आजीवन कारावासको सजाय सुनाएपछि आजको दिन शान्ति स्थापनाको लागि उनले गरेको योगदानको लागि जोलियट क्योरी गोल्ड मेडल प्रदान गरिएको थियो। 1974 आजको दिन युनाइटेड किङडममा मडी ब्लूले क्वाड्रिफोनिक स्टुडियो खोलेका थिए। 1980 आजको दिन बेलेमियाका सैन्य अधिकारी जेनरल ग्रासिया मेजा बेलेमियाका राष्ट्रपति बनेका थिए। उसै गरी 1980 नै आजको दिन जेङ्को सुजुकी जापानका प्रमुख बनेका थिए।
1: 1944 अमेरिकामा क्यालिफोर्नियाको छेउ गोला बारूदले भरिएको दुई जहाजहरूमा विस्फोट भएकोले 322 जनाको मृत्यु भएको थियो। 1974 लन्डन टावरमा भएको बम धमाकामा 41 जना घायल भएका थिए।
0: 1992 आजको दिन स्लोबोक सदनले आफूहरू चेकोस्लोभाकियाबाट स्वतन्त्र भएको घोषणा गरेका थिए। 1995 आजको दिन फोर्ब्स पत्रिकाले विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा 12.9 बिलियन डलरसितै बिल गेट्सलाई सर्वोच्च स्थानमा राखेको थियो।
1: 1994 धूमकेतु सुमेकर लेवी नाउको पहिलो टुक्रा बृहस्पतिसँग ठोकिएको थियो।
0: 2007 आजको दिन टाम एयरलाइन्स फ्लाइट 3054 वर्षाको कारण साउ पाउलोमा अवतरणको बेला दुर्घटनाग्रस्त भएको थियो र त्यसमा 200 जनाको ज्यान गएको थियो।
1: 2006 केप क्यानवरल फ्लोरिडाको स्पेस सेन्टरमा आफ्नो 13 दिनको अन्तरिक्ष यात्रा पूरा गरेर डिस्कभरी अन्तरिक्षयान पृथ्वीमा सकुशल फर्किएको थियो।
0: 2014 आजको दिन पूर्वीय युक्रेनमा मलेसियाको एयरलाइन्स फ्लाइट 17 प्रो रसियन सेपरेटिस्टले मिसाइल दागेपछि 283 जना यात्रीहरूसितै 15 जना क्रू मेम्बरहरूको पनि ज्यान गएको थियो।
1: 2013 चीनको सिजुआन प्रान्तमा बाढ़ले 58 जनाको ज्यान लिएको थियो।
0: 2015 आजको दिन वैज्ञानिकहरूले उत्तरी कजाकिस्तानको 2 गाउँहरूमा स्लिपिङ सिकनेसको कारण युरेनियम माइनिङबाट बढ़दो कार्बन मोनोअक्साइड भएको पुष्टि गरेका थिए। इतिहासकै कुरा गर्दा श्रोता, वर्ष 2025 ब्रिटिश गवर्नमेन्टले युनाइटेड किङडममा भोट हाल्ने उमेर 18 वर्षदेखि घटाएर 16 वर्ष गरेको आधिकारिक रूपमा घोषणा गरेको थियो। आजको दिन 2025 आजको दिन डेनिस मालपछि युलिया साबियारिडेङको युक्रेनकी प्रधानमन्त्री नियुक्त भएकी थिइन्। श्रोता, थियो देश विदेशमा विगतमा आजकै दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। प्रणाम सिक्किम कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट। अब हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौं र अन्तमा एउटा जानकारी राख्न चाहन्छौ भारतको प्रसंगमा। कुरा के भनी श्रोता, आजको दिनलाई भारतको उत्तर पूर्वी राज्यहरूमा शिलङवासीहरूले अर्थात मेघालयवासीहरूले युटी रङसिङ दिवसको रूपमा पालन गर्ने गरेको छ। टिरण सिंहलाई युटी डट सिंह सिएम पनि भन्ने गरिन्छ। 19औं शताब्दीमा औ 1802 लिएर 1835 शिलङको खासीहरूका प्रमुख थिए युटिरट सिंह सिएम। सिएमको अर्थ हुन्छ चीफ र उनी नाङखलौ खासी हिल्सकै एउटा भागका सिम्लिक वंशका चीफ थिए। उनले नै त्यहाँ नाङखलौमा शासन चलाइरहे तापनि उनी सम्पूर्ण खासी हिल्सलाई एक सूत्रमा बाँध्न चाहन्थे र त्यहाँ पुस्तौंदेखि बसोबासो गर्दै आएका खासीहरूको मुख्य बन्न चाहन्थे र उनले नै ब्रिटिश शासक विरूद्ध युद्धको घोषणा गरेका थिए र आफ्नो जन्मभूमिको खातिर युद्ध गर्दा गर्दै आजको दिन 17 जुलाई 1835 टिरट सिंह सिएमको ढाका, जो अहिले बंगलादेशमा पर्छ, त्यहाँ केवल 33 वर्षको उमेरमा उनको निधन भएको थियो। र आज मेघालयवासीहरूले आजको दिन उनलाई नै श्रद्धांजलि अर्पण गर्दै यो टिरट सिंह दिवसको रूपमा पालन गर्ने गरेको छ।

0: मीडियम वेभको 213.7 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ।
1: यो सुन्नुहोस् एक सूचना। आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग, डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ PHAIRGANTOK@gmail.com।

0: हजुर, यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्सदेखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। सम्पूर्ण श्रोतागणमा गीतिमाला कार्यक्रममा हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता, आज पनि हामी यस कार्यक्रम अन्तर्गत लिएर उपस्थित भइसकेका छौ नेपाली आधुनिक गीतहरू। श्रोता, सबै मानिसहरूको जीवनमा समस्या हुन्छ। समस्या जीवनको स्वाभाविक हिस्सा हो, तर समस्यासँग हामीले कहिले पनि हार मान्नुहुन्न। बरु यसबाट केही सिक्दै बाहिर निस्कनु नै हाम्रो शक्ति हो। आउनुहोस्, हामी साहस, धैर्य र आत्मविश्वासका साथ प्रत्येक चुनौतीको सामना गरौं र उज्जवल भविष्यतर्फ अघि बढ़ौं भन्दै कार्यक्रम गीतिमाला अन्तर्गत आजको यो पहिलो गीत सुनाउँदैछौ कलाकार शम्भु राईको स्वरमा।

लाइव फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आज साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइव फोन इन कार्यक्रम, जसको विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्स का प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल, र यस विषयमाथि श्रोताहरूको कुनै प्रश्न वा जिज्ञासा भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 फोन नम्बर रहेको छ 0359220111। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो।

श्रोताहरूले यो गीत सुन्दै हुनुहुन्थ्यो कलाकार कुन्ती मोक्तानको स्वरमा। श्रोता, सकारात्मक सोच, आत्मीयता र मानवीय सम्बन्धको महत्वलाई उजागर गर्दै श्रोतामा भावनात्मक अनुभूति जगाई प्रेम र सम्मान बढ़ाउने कलाकार शम्भुराई अनि कुन्ती मोक्तानको स्वरमा रहेका यिनै गीतहरूसँगै आजको हाम्रो गीतिमाला कार्यक्रम यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 9 बज्ने लागेको छ। अबको केही क्षणमा हामी यहाँलाई सुनाउनेछौ यस केन्द्रको मुख्य समाचार।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले सीएम सारथी पहल शुरू गर्न पाउँदा खुशी व्यक्त गर्नुभएको छ, जुन सिक्किम सरकारको एक ऐतिहासिक शिक्षा कार्यक्रम हो र प्रत्येक इच्छुक विद्यार्थीलाई गुणस्तरीय शिक्षा र समान अवसरहरूमा पहुँच प्रदान गर्ने राज्य सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। ग्रामीण विकास विभागका सचिव तथा विशेष गहन संशोधन एसआईआरका लागि मतदाता नामावली पर्यवेक्षक अनिलराज राईले हिजो पाकिम जिल्लाको आफ्नो पहिलो आधिकारिक भ्रमण गर्नुभयो। जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल पाकिम परिविश्नोईले जिल्लाको विशेष गहन संशोधन तथ्याङ्क र संशोधन अभ्यासको समग्र प्रगतिको विस्तृत अवलोकन प्रस्तुत गर्नुभयो। जिल्ला प्रशासन गेजिङले राष्ट्रिय जलविद्युत शक्ति निगम रंगितको कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत र जिल्लापाल तेन्जिङ डी देन्जुङपाको नेतृत्वमा हिजो गेजिङ जिल्लाको सितक्योङ टुल्कु बर्ड पार्कको परिसरमा समर्पित मदरपड स्तनपान सुविधा र तोकिएको धूम्रपान क्षेत्रको उद्घाटन गरियो। सिक्किम रूपान्तरण संस्थान आईटीएसले हिजो गान्तोकको टासिलिङ सचिवालयमा सरकारवालाहरूको बैठक आयोजना गर्यो। बैठकको अध्यक्षता आईटीएसका उपाध्यक्ष सीपी शर्माले गर्नुभएको थियो। सिक्किमका म्याराथनम्यान अमर सुब्बा आफ्ना विद्यार्थी प्रीतम राईसँग मिलेर दुई दिने स्वास्थ्य जागरूकता सह कृतज्ञता दौड़ गर्दैछन्, जसले कुल 137.6 किलोमिटर दूरी तय गर्नेछ। राँके मेला केवल एउटा वार्षिक मेला मात्र होइन, यो नाम्चीको समृद्ध सांस्कृतिक सम्पदा, स्थानीय प्रतिभा, उद्यमशीलता र सामुदायिक एकताको जीवन्त उत्सव हो। हरेक वर्ष झैं यस वर्ष पनि राँके मेला 2026ले स्थानीय सांस्कृतिक र परम्पराको संरक्षणसँगै आर्थिक अवसर सृजना गर्ने साझा मञ्चका रूपमा आफूलाई स्थापित गरेको छ।

0: उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम चित्रांजलिको प्रतीक्षामा रहनुभएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता सधैँझैं आज पनि हामी यस कार्यक्रममा लिएर उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरू। ताउन श्रोता, कार्यक्रमको यो पहिलो गीत सुनौ कलाकार किशोर कुमारको स्वरमा चलचित्र महबूबाबाट।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आज साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम, जसको विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल, र यस विषयमाथि श्रोताहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौ कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा आउनु श्रोता यो अघिल्लो गीत सुनौ कलाकार लता मंगेशकर अनि किशोर कुमारको स्वरमा चलचित्र सिलसिलाबाट।

श्रोतालाई यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र मैने प्यार कियाबाट कलाकार एसपी बाला सुब्रमण्यमको स्वरमा।

कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा श्रोतामाझ कार्यक्रमको यो अन्तिम गीत सुनाउँदैछौ चलचित्र हम सब चोर हैबाट कलाकार कुमार सानु अनि अल्का याग्निकको स्वरमा।

श्रोता, लोकगीत हाम्रो समाजको ऐना हो। यसमा हाम्रो प्रेम, प्रकृति, दुःख, सुख, संस्कार र इतिहास बोलिरहेको हुन्छ। यिनै भाका बोकेको यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार खाम्सेक लिम्बुकै स्वरमा।

श्रोताहरूलाई हामी आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं लिम्बू लोकगीत कार्यक्रम, जसमा यहाँले सुनिरहनु भएको छ कलाकार खामसेक लिम्बूको स्वरमा लिम्बू लोकगीतहरू।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आज साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम, जसको विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल। र यस विषयमाथि श्रोताहरूको कुनै प्रश्न वा जिज्ञासा भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर रहेको छ 0359220111।

7-1। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई सुनाइरहेका छौं लिम्बू लोकगीतको कार्यक्रम। त आउनु श्रोता सुनौ यो अघिल्लो लोकगीत।

लिम्बू लोकगीत कार्यक्रम अन्तर्गत कलाकार खाम्सिक लिम्बूको स्वरमा रहेका लिम्बू लोकगीतहरू सुनाउने क्रममा कार्यक्रमको यो अन्तिम गीत सुनाउन लागिरहेका छौं।

हस्तश्रोता कलाकार खामसिक लिम्बुको स्वरमा रहेका यिनै लिम्बु लोकगीतसँगै आजको हाम्रो लिम्बु लोकगीतको कार्यक्रम यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय बिहानको 10 बज्नै लागेको छ। अबको केही क्षणमा हामी यहाँलाई सुनाउनेछौ आजका मुख्य समाचार।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले सीएम साथी पहल शुरू गर्न पाउँदा खुशी व्यक्त गर्नुभएको छ। जुन सिक्किम सरकारको एक ऐतिहासिक शिक्षा कार्यक्रम हो र प्रत्येक इच्छुक विद्यार्थीलाई गुणस्तरीय शिक्षा र सम्मान अवसरहरूमा पहुँच प्रदान गर्ने राज्य सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। ग्रामीण विकास विभागका सचिव तथा विशेष गहन संशोधन एसआईआरका लागि मतदाता नामावली पर्यवेक्षक अनिल राज राईले हिजो पाकिम जिल्लाको आफ्नो पहिलो आधिकारिक भ्रमण गर्नुभयो। जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल पाकिम परिविष्णोईले जिल्लाको विशेष गहन संशोधन तथ्याङ्क र संशोधन अभ्यासको समग्र प्रगतिको विस्तृत अवलोकन प्रस्तुत गर्नुभयो। जिल्ला प्रशासन गेजिङद्वारा राष्ट्रिय जल विद्युत शक्ति निगम रंगितको कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत र जिल्लापाल तेन्जिङ दी देन्जोङपाको नेतृत्वमा हिजो गेजिङ जिल्लाको सिग्द्योङ तुल्कु बर्ड पार्कको परिसरमा समर्पित मदरपड स्तनपान सुविधा र तोकिएको धूम्रपान क्षेत्रको उद्घाटन गरियो। सिक्किम रूपान्तरण संस्थान आईटीएसले हिजो गान्तोकको टासिदिङ सचिवालयमा सरकारवालाहरूको बैठक आयोजना गर्यो। बैठकको अध्यक्षता आईटीएसका उपाध्यक्ष सीपी शर्माले गर्नुभएको थियो। सिक्किमका म्याराथनम्यान अमर सुब्बा आफ्ना विद्यार्थी प्रीतम राईसँग मिलेर दुई दिने स्वास्थ्य जागरूकता सहकृतज्ञता दौड़ गर्दैछन्, जसले कुल 137.6 किलोमिटर दूरी तय गर्नेछ। राँके मेला केवल एउटा वार्षिक मेला मात्र होइन, यो नाम्चीको समृद्ध सांस्कृतिक सम्पदा, स्थानीय प्रतिभा, उद्यमशीलता र सामुदायिक एकताको जीवन्त उत्सव हो। हरेक वर्ष झैं यस वर्ष पनि राँके मेला 2026ले स्थानीय सांस्कृतिक र परम्पराको संरक्षणसँगै आर्थिक अवसर सिर्जना गर्ने साझा मञ्चका रूपमा आफूलाई स्थापित गरेको छ।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 10:02 भइसकेको छ त हामी यहाँहरूमाझ लिएर आइसकेका छौं कार्यक्रम ताजेतारानी, जसमा यहाँहरूले सुन्न सक्नुहुनेछ विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू। सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै सुनाउँदैछौ कार्यक्रमको यो पहिलो गीत, चलचित्र तुम मिलेबाट कलाकार नीरज श्रीधरको स्वरमा।

0: यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।
1: कार्यक्रम ताजेतरानी अन्तर्गत विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा श्रोतामाझ कार्यक्रमको यो अघिल्लो गीत राख्दैछौ चलचित्र वेदाबाट कलाकार श्रेया घोषालको स्वरमा।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आज साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम, जसको विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकाल, र यस विषयमाथि श्रोताहरूको कुनै जिज्ञासा वा प्रश्न भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम ताजे तराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। आउनुहोस् यसै क्रममा यो अघिल्लो गीत सुनौ कलाकार अतिफ असलामको स्वरमा चलचित्र अजब प्रेम की गजब कहानीबाट।

श्रोता कार्यक्रम ताजेतराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा आजको कार्यक्रमको यो अन्तिम गीत सुनाउँदैछौ चलचित्र लुटेरीबाट कलाकार मोनाली ठाकुरको स्वरमा।

हस्त श्रोता, चलचित्र लुटेरेबाट कलाकार मोनाली ठाकुरको स्वरमा रहेको यसै गीतसँगै आजको हाम्रो नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 10:30 भइसकेको छ। अब उसो हामी यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ एफएम गोल्ड दिल्लीका कार्यक्रमहरू।